0: देखिए तेरे बिन 28 दिसंबर से बुध और जुमेरात की रात 8 बजे सिर्फ जियो पर।
1: अपना शहर अपना घर मटियारी और मटियारी की आवाज
2: GFM 91.6।
3: It's 1 p.m. This time check is brought to you by
4: Bank Al Habib, Rishta Bharose Ka.
5: Aap sun rahe the GAFM Network par KTN News. Ab aap sunenge GAFM Network par KTN News.
6: Mukrar kai vendi Rangers Police hai bya kanun lokon idara alert hunda. پیپلز پارٹی چیئرمین بلاول بھٹو زرداری آزاد کشمیر صورتحال تے پیپلز پارٹی آزاد کشمیر اجلاس اج شام طلب کرے ورتو زرین موجود پیپلز پارٹی چیئرمین بلاول بھٹو زرداری سربراہی میں آزاد کشمیر صورتحال تے اجلاس اج اسلام آباد میں تھیندو